0: अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिसा कवासबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूलाई ठूलो सपना देख्न र विश्वको नेतृत्व गर्न आह्वान गर्नुभएको छ। विदेश मन्त्रालयले समान क्षेत्रफल भएको विश्व मानचित्रमा भारतको अडानलाई स्पष्ट पारेको छ। मध्यप्रदेशको सागर जिल्लामा विषाक्त मदिरा पिएर 9 जनाको मृत्यु भएको छ। हर्मुज जल डम्बरू मध्य वरपर अमेरिका इरान संघर्षमा यस हप्ता फेरि तनाव बढेको छ र मौसम विभागले हरियाणा, चण्डीगढ, पंजाब, उत्तर प्रदेश र राजस्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। अब समाचार विस्तारसित। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूलाई ठूलो सपना देख्न र विश्वको नेतृत्व गर्न आह्वान गर्नुभएको छ। नयाँ दिल्लीमा श्री राम कलेज अफ कमर्स एसआरसीसीको शताब्दी समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, जब भारतीयहरूले विश्वका ठूला कम्पनीहरूको नेतृत्व गर्न सक्छन्, भारतीय कम्पनीहरूले पनि विश्वको नेतृत्व गर्न सक्छन्। उहाँले युवाहरूलाई युनिकर्न निर्माण, ड्रोन टेक्नोलोजीमा नवीनता र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा नयाँ समाधानहरू विकास करने दिशामा अघि बढ्न आह्वान गर्नुभयो।
2: हम गर्व से कहते हैं कि आज भारतीय दुनिया की टॉप कंपनीज को लीड कर रहे हैं। अगर भारतीय दुनिया की टॉप कंपनियों को लीड कर रहे हैं तो भारतीयों की बनाई कंपनियां दुनिया को क्यों लीड न करें।
1: प्रधानमन्त्रीले भन्नुभयो, आज विश्वले भारतको तीव्र आर्थिक वृद्धि र नीतिगत परिवर्तनहरूको सराहना गरिरहेको छ। उहाँले भन्नुभयो, विश्वव्यापी चुनौतीहरूको बीचमा भारतको 7.8% रहेको त्रैमासिक आर्थिक वृद्धिले देशको क्षमता देखाउँछ।
2: जो दुनिया तब भारत में पॉलिसी पैरालिसिस से चिंतित थी, वो दुनिया आज भारत के पॉलिसी डायनामिज्म की चर्चा कर रही है। तब दुनिया भारत को फ्रजाइल फाइव बता रही थी, आज दुनिया भारत को फास्टेस्ट ग्रोइंग मेजर इकोनॉमी बनते हुए देख रही है। अभी हफ्ते भर में ही भारत की इकोनॉमी को लेकर कई सारी पॉजिटिव खबरें आई। 7.8% क्वार्टरली ग्रोथ ने देश का जोश बढ़ाया है।
1: प्रधानमन्त्रीले मेक इन इण्डियाको सफलताको पनि चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, भारत अब ठूलो मात्रामा आयातकबाट एक प्रमुख निर्यातक बनिरहेको छ। स्मार्टफोनको निर्यात 2,50,000 करोड नागेको छ, जबकि देशको रक्षा उत्पादन लगभग 2,00,000 करोड रूपियाँको रेकर्ड स्तरमा पुगेको छ। रक्षा निर्यात पनि 2013-14 लगभग 600 करोडबाट बढेर अहिले 50,000 करोड पुगेको छ। प्रधानमन्त्रीले देशमा भइरहेको द्रुत पूर्वाधार विकासको बारेमा पनि उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, पहिले सम्पन्न हुन दशकौं लाग्ने परियोजनाहरू अब केही वर्षमा पूरा हुन थालेका छन्। उहाँले रेलको द्रुत विद्युतीकरणको उदाहरण दिँदै भन्नुभयो, 2014 30% भन्दा कम रेलवे लाइनहरू विद्युतीकरण गरिएको थियो, जबकि विगत 12 वर्षमा लगभग 100% रेलवे विद्युतीकरण भएको छ। विदेश मन्त्रालयले समान क्षेत्रफल भएको विश्व मानचित्रमा भारतको अडानलाई स्पष्ट पारेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले संयुक्त राष्ट्र संघको महासभामा समान क्षेत्र भएको मानचित्र सम्बन्धी प्रस्तावको पक्षमा मतदान गरेको बताउनुभयो। उहाँले जम्मू कश्मीर

0: श्री शाह 3 दिने भ्रमणका लागि हिजो गोवा पुग्नु भएको हो। भारतीय जनता पार्टीका राज्यसभा सांसद दिनेश शर्मालाई अण्डमान र निकोबार द्वीप समूहको उपराज्यपालको रूपमा नियुक्त गरिएको छ। उहाँले एडमिरल देवेन्द्र कुमार जोशीको स्थान लिनुहुनेछ, जसले 8 अक्टोबर 2017 पदभार सम्हाल्नु भएको थियो। 62 वर्षीय डाक्टर शर्माले उत्तर प्रदेशको उप मुख्यमन्त्रीको रूपमा काम गरिसक्नु भएको छ भने उहाँको राज्यसभाको कार्यकाल 25 नोभेम्बरमा समाप्त हुने थियो। मध्यप्रदेशको सागर जिल्लामा विषाक्त मदिरा पिएर 9 जनाको मृत्यु भएको छ। अस्पतालमा 12 जना भन्दा अधिकको उपचार भइरहेको छ। यस विषयमा अनुसन्धान शुरू गरिएको छ भने प्रशासनले घटनाको छानबिन गर्न आदेश दिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। नयाँ दिल्लीमा यस महिनाको 12 अनि 13 तारिकमा हुने आई ब्रिक्स शिखर सम्मेलनमा 500 भन्दा अधिक संस्थागत निवेशक, वित्त मन्त्री र उद्योगका नेताहरू सहभागी हुनेछन्। यो कार्यक्रम ब्रिक्स शिखर सम्मेलनको समानान्तर रूपमा आयोजना हुनेछ। सम्मेलनको उद्देश्य 21 ब्रिक्स सदस्य देशहरू र साझेदार देशहरूमा भरपर्दो पूर्वाधार, ऊर्जा र डिजिटल क्षमता परियोजनाहरूको लागि सार्वभौम पूँजी प्रयोग गर्नु हो। सार्वभौम सम्पत्ति कोष, पेन्सन कोष र पारिवारिक कार्यालयहरूले मिलेर $1 ट्रिलियनको सम्पत्ति व्यवस्थापन गर्छन्। सम्मेलनमा सीमापार लगानी, गैर डलर सेटलमेन्ट र भुक्तानी प्रणालीबारे छलफल हुनेछ। यसका अतिरिक्त भारतको यूपीआई भुक्तानी प्रणाली र ब्राजिलको पीआईएक्स भुक्तानी प्रणालीको एकीकरण र डिजिटल मुद्रामा व्यापारको बारेमा पनि छलफल हुने सम्भावना छ। भारी वर्षा र ब्यारेजबाट पानी छोड्नको कारण उत्तर प्रदेश राज्यका 21 जिल्लाहरू बाढीबाट प्रभावित भएका छन्। मुख्यमन्त्री योगी आदित्यनाथ बाढीको स्थिति र राहत र उद्धार कार्यको जायजा लिन त्रिकुट जिल्लाको भ्रमण गर्नुहुनेछ। प्रशासनले राहत र उद्धार कार्य जारी राखेको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: राज्य की कई नदियां अभी भी उफान पर हैं। बदायूं, गाजीपुर और बलिया में गंगा नदी खतरे के निशान से ऊपर बह रही है और फरुखाबाद में खतरे के निशान के नजदीक पहुंच गई है। वहीं लखीमपुर खीरी और बाराबंकी में शारदा तथा अयोध्या और तुर्तीपार बलिया में घाघरा नदी का जलस्तर भी खतरे के निशान के पार पहुँच गया है। चित्रकूट के राजापुर में यमुना नदी का जलस्तर लगातार बढ़ रहा है। मुख्यमंत्री योगी आदित्यनाथ ने कल वाराणसी में वरुणा नदी के बाढ़ प्रभावित क्षेत्रों का हवाई सर्वेक्षण किया। इस दौरान उन्होंने बाढ़ राहत शिविर में पहुंचकर पीड़ितों से मुलाकात की और राहत सामग्री बांटी। उधर मौसम विभाग ने अगले 4 दिनों तक प्रदेश के पूर्वी हिस्से और आगामी 2 दिनों तक पश्चिमी जिलों में भारी बारिश की चेतावनी जारी की है। सुशील चंद्र तिवारी, आकाशवाणी समाचार, लखनऊ।
0: हर्मुज जल डमरू मध्य वरपर अमेरिका इरान संघर्षमा यस हप्ता फेरि तनाव बढेको छ। दुवै पक्षले हर्मुज जल डमरू मध्य र वरपरका जहाजहरूमा आक्रमण गरेका छन्। हिजोको पछिल्लो घटनाक्रममा अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले 3 इरानी तेल ट्याङ्करहरूलाई निष्क्रिय पारेको बताएको छ। इस्लामिक रेभोल्युसनरी गार्ड कोरले पनि उसको नौसेनाले हर्मुज जल डमरू मध्यको संरक्षित क्षेत्रमा प्रवेश गर्न खोज्दा टाढाबाट सञ्चालित अमेरिकी डुङ्गालाई निशाना बनाएको दावी गरिएको छ। नेपालमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या 1344 पुगेको छ। यस घटनामा 490 विदेशी नागरिक सहित लगभग 5000 व्यक्ति अझै हराइरहेका छन्। अहिलेसम्म 13000 भन्दा अधिकको उद्धार गरिएको छ। नेपाल पुलिसको वेबसाइटमा 1270 अज्ञात शवको विवरण पनि प्रकाशित गरिएको छ। भारत र चीनका टोलीहरूको सहयोगमा दुवै जल विद्युत परियोजनाहरूमा उद्धार कार्य जारी छ। मौसम विभागले हरियाणा, चण्डीगढ, पंजाब, उत्तर प्रदेश र राजस्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। बिहार, उत्तराखण्ड, मध्यप्रदेश, पश्चिम बंगाल र उत्तर पूर्वी भारतका केही भागमा भोलिसम्म वर्षा हुने सम्भावना छ। यता दिल्लीमा लगातार दोस्रो दिन भारी वर्षा जारी छ, जसका कारण धेरै क्षेत्रमा जलमय रहने तथा ट्राफिक प्रवाहित रहने बताएको छ। यसबाहेक जम्मू कश्मीर, झारखण्ड र छत्तीसगढमा पनि चट्याङ पर्ने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूलाई ठूलो सपना देख्न र विश्वको नेतृत्व गर्न आह्वान गर्नुभएको छ विदेश मन्त्रालयले समान क्षेत्रफल भएको विश्व मानचित्रमा भारतको अडानलाई स्पष्ट पारेको छ मध्यप्रदेशको सागर जिल्लामा विषाक्त मदिरा पिएर नौ जनाको मृत्यु भएको छ हर्मुज जलडमरू मध्य वरपर अमेरिका

तापमान संघर्षमा यस हप्ता फेरि तनाव बढेको छ र मौसम विभागले हरियाणा चण्डीगढ पंजाब उत्तर प्रदेश र राजस्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ यसका साथै अहिलेलाई समाचार पूरा भयो अघिल्लो समाचार लिएर 3:15 बजे फेरि उपस्थित हुनेछौँ सुन्दै गर्नुहोस् आकाशवाणी

आकाशवाणीको नेपाली प्रसारण सेवामा यहाँलाई सुनाइरहेछौ लोकगीत र पहिलो आवाज रहेको छ सुदीप वाइवाको।

यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार दिपेन्द्र प्रधानबाट सुन्नुहोस्। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले तीन दिवसीय स्वच्छता संकल्प अभियानको सफलताको जानकारी आज साझा गर्नुभएको छ। ब्राजिललाई फुटबल विश्वकप जिताउने चर्चित पूर्व कप्तान काफूलाई आज दार्जिलिङको लेबोङ मैदानमा भव्य स्वागत गरिएको छ। नेपालमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेहरूको संख्या 1344 पुगेको छ। दार्जिलिङ जिल्लाको सिंहलीला राष्ट्रिय अरण्य क्षेत्रमा वार्षिक सफाई अभियान सञ्चालन भइरहेको छ। राज्यमा मनसुन सक्रिय रहेकोले आजदेखि राज्यका धेरै भागमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। अब समाचार विस्तारमा। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज सोशल मिडियामा पोस्ट गरी राज्य सरकारको तीन दिवसीय स्वच्छता संकल्प अभियानको सफलताको जानकारी साझा गर्नुभएको छ। मुख्यमन्त्रीले भन्नुभयो, स्वच्छ अनि स्वास्थ्य पश्चिम बंगालको निर्माणको लक्ष्यको साथमा राज्य सरकारको नगर विकास एवं नगर मामलाहरूको विभागद्वारा राज्यव्यापी स्वच्छता अनि डेंगू रोकथाम अभियान चलाइएको छ। अभियान अन्तर्गत राज्यका 22 जिल्लाका 128 नगरपालिकाहरूको 1600 भन्दा अधिक वार्डहरूमा व्यापक स्तरमा सफाई अभियान सञ्चालित गरिएको छ। मुख्यमन्त्री अनुसार अभियानको अवधि अवरुद्ध नालीहरूको सफाई गरियो, जबकि धेरै स्थानहरूमा फैलिएको फोहोर मैला हटाइएको छ। यसबाहेक सड़कहरूको किनारमा जमा भएको फोहोरहरूको पनि सफाई गरिएको छ। डेंगूको रोकथामको लागि विभिन्न स्थानहरूमा मच्छरको प्रजनन स्थलहरूलाई नष्ट गरिने पहल पनि गरिएको छ। अभियान अन्तर्गत बजार, हाट, स्कूल, कलेज, सरकारी कार्यालय तथा स्वास्थ्य संस्थानहरूमा पनि विशेष स्वच्छता अभियान चलाइएको छ। यस महाअभियानमा 118 गैर सरकारी संगठन अनि नागरिक समाज संगठनहरूले पनि सक्रिय रूपमा भाग लिएको मुख्यमन्त्रीले जानकारी दिनुभएको छ। उहाँले मानिसहरूसित स्वच्छता केवल सरकारी अभियानसम्म सीमित नरहेर यसलाई जनभागीदारीको आन्दोलन बनाउने अपील पनि गर्नुभएको छ। विज्ञान र प्रौद्योगिकी तथा पृथ्वी विज्ञान राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले प्रधानमन्त्री कार्यालय, कार्मिक, लोक शिकायत, पेन्सन, परमाणु ऊर्जा र अन्तरिक्ष सरकारी अनुसन्धान संस्थानहरू, उद्योग र स्टार्टअपहरू बीच बलियो सहकार्यको लागि आह्वान गर्नुभएको छ। उहाँले भन्नुभयो, नवाचारलाई गति दिन र वैज्ञानिक अनुसन्धान बजारसम्म पुग्न र नागरिकहरूलाई लाभ पुर्याउन सहयोग आवश्यक छ। कोलकातामा आज दुई दिवसीय राइज कन्क्लेभको उद्घाटन सत्रलाई सम्बोधन गर्दै

0: डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, सरकारले निजी क्षेत्रको अधिक सहभागिताका लागि अन्तरिक्ष र आण्विक ऊर्जा सहित धेरै रणनैतिक वैज्ञानिक क्षेत्रहरू खुला गरेको छ। राइस कन्क्लेभ अनुसन्धान उद्योग र स्टार्टअप उद्यमशीलता, खनिज, फार्मास्युटिकल्स, सामग्री र मसिनहरूको चार प्रमुख क्षेत्रहरूमा केन्द्रित रहेको छ। मिरिक बस्ती दुई अन्तर्गत राङभाङ खोलाको पहिरो प्रभावित क्षेत्रमा राज्य सरकारले त्वरित राहत तथा उद्धार कार्य थालेको बताउँदै सांसद राजु विष्टले मुख्यमन्त्री शुभेन्दु अधिकारीप्रति आभार व्यक्त गर्नुभएको छ।
1: सांसद राजु विष्टले बताउनु भए अनुसार अर्जुन वाहिनी, एनडीआरएफ, एसडीआरएफ, भारतीय सेना तथा एसएसबीलाई उद्धार र सफाई कार्यमा खटाइएको छ। सांसद विष्टले संकटको समयमा सरकार जनताको साथमा रहेको बताउँदै प्रशासन, सुरक्षाकर्मी तथा उद्धार टोलीप्रति धन्यवाद व्यक्त गरेका छन्। राङभाङ खोलामा प्राकृतिक ड्याम बनेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै जोरबंग्लो सुखेपोखरी खण्ड समिति सभापति अञ्जु लामा टोली सहित आज मगरजोङ बहादुर गाउँ पुग्नु भएको पनि खबर प्राप्त भएको छ। सभापति लामासित टोलीले क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीयवासीसित भेटघाट गरेका थिए। सभापति लामाले सम्भावित विपद तथा आपतकालीन अवस्थालाई ध्यानमा राख्दै आवश्यक सुविधा तथा व्यवस्थापनका लागि पहल गरिने आश्वासन दिनुभएको छ। आकाशवाणी खरसाङको समाचार कक्षबाट म अलिशा खवास।
0: ब्राजिललाई फुटबल विश्वकप जिताउने चर्चित पूर्व कप्तान तथा विश्व फुटबलका महान खेलाडी काफूलाई आज दार्जिलिङको लेबोङ मैदानमा भव्य स्वागत गरिएको छ। काफू दार्जिलिङ शहरदेखि लगभग 10 किलोमिटर टाढा रहेको आर्य चिया बगानमा प्रस्तावित एउटा निजी स्पोर्ट्स तथा वेलनेस केन्द्रको भर्चुअल रूपमा शिलान्यास गर्न दार्जिलिङ आइपुगेका हुन्। 56 वर्षीय काफूले ब्राजिलका लागि 1994 र 2002 विश्वकप जितेका थिए भने 2002 विश्वकपमा कप्तानी गर्दै ब्राजिललाई 5 पटक विश्व च्याम्पियन बनाएका थिए। उनी 1998 विश्वकप फाइनलमा पनि ब्राजिल टोलीका सदस्य थिए। फिफा अनुसार लगातार 3 विश्वकप फाइनल खेल्ने काफू एकमात्र खेलाडी हुन्। लेबोङ मैदानमा आयोजित भव्य कार्यक्रममा राज्यका पर्यटन मन्त्री शंकर घोष, युवा तथा खेलकुद मन्त्री डाक्टर इन्द्रनील खान, पार्वतीय मामला मन्त्री विशाल लामा, दार्जिलिङ तथा खरसाङका विधायक लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। काफू जस्ता विश्व फुटबलका दिग्गज खेलाडीको दार्जिलिङ आगमनले पहाड़को खेलकुद तथा पर्यटन क्षेत्रलाई नयाँ पहिचान र सम्भावनातर्फ अघि बढाउने विश्वास व्यक्त गरिएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। नेपालमा आएको विनाशकारी बाढीमा मृत्यु हुनेहरूको संख्या 1344 पुगेको छ। यस घटनामा 590 विदेशी नागरिक सहित लगभग 5000 व्यक्ति अझै हराएका छन्। हालसम्म 13,100 भन्दा अधिकको उद्धार गरिएको छ। मृतकहरूको पहिचान गर्न डीएनए परीक्षण पनि भइरहेको छ। नेपाल पुलिसको वेबसाइटमा 1270 अज्ञात शवको विवरण पनि प्रकाशित गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री वितरण, शरीर व्यवस्थापन र सड़क सफाईका लागि लगभग 7,912 जना पुलिस कर्मीलाई खटाइएको छ। गत 26 अगस्तमा नेपाल तिब्बत सीमामा आएको हिमस्खलनले उत्तरी र मध्य नेपालमा व्यापक क्षति पुर्याएको छ भने घर, सवारी साधन, सड़क र पुलहरू बगाएको छ। भारत र चीनका टोलीहरूको सहयोगमा धेरै जलविद्युत परियोजनाहरूमा उद्धार कार्य जारी छ। यसैबीच नेपालमा आएको यस बाढपछि बेपत्ता भएका पूर्व रेलमन्त्री मुकुल रायको बुहारी शर्मिष्ठा राई भौमिकको 11 दिनपछि पनि कुनै खोज खबर नरहेको खबर पनि प्राप्त भएको छ। रोटरी ज्ञान ज्योति अवार्ड 2026-27 कार्यक्रममा आज दार्जिलिङमा 14 विशिष्ट शिक्षकलाई शिक्षा तथा समाजप्रतिको उल्लेखनीय योगदानका लागि सम्मान गरिएको छ। कार्यक्रममा दार्जिलिङका सांसद राजु विष्टको उपस्थिति रहेको थियो। सांसद विष्टले असल शिक्षकले विद्यार्थीको चरित्र निर्माण, आत्मविश्वास विकास तथा भविष्यको दिशा निर्धारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले बदलिदो समय अनुसार शिक्षालाई आधुनिक बनाउन शिक्षकहरूले कृत्रिम बुद्धिमत्ता अर्थात एआई तथा डिजिटल प्रविधिलाई आत्मसात गर्नुपर्ने माथि पनि जोड़ दिनुभयो। दार्जिलिङ जिल्लाको सुदूरवर्ती ग्राम सिरीखोला डाँडागाउँ ग्राम पञ्चायत अन्तर्गत नेचर गाइड एसोसिएसनद्वारा विश्व प्रख्यात सिंहलीला राष्ट्रिय अरण्य क्षेत्रको

0: सन्दकफू फालुट बचाउ अभियान अन्तर्गत वार्षिक सफाई अभियान सञ्चालन भइरहेको छ। सन्दकफू फालुट क्षेत्रलाई प्लास्टिक मुक्त बनाउने उद्देश्यले सुरु गरिएको अभियान सेपी, सिरिखोला, माने डाँडा, थकुम, समान्देन हुँदै फालुटसम्म पुगेको छ। आयोजक अनुसार गत वर्षको तुलनामा यस वर्ष प्लास्टिक जन्य फोहोरमा लगभग 50% कमी आएको छ। अभियानले स्थानीयवासी तथा पर्यटकमा वातावरण संरक्षण सम्बन्धी चेतना बढाएको बताउँदै आयोजकहरूले प्लास्टिकको प्रयोग न्यूनीकरण गर्न तथा फोहोर जथाभावी नफाल्न सबैमा अपील गरेका छन्। कालेबुङ जिल्लाको 41 र 42 नम्बर समष्टि अन्तर्गत सम्पूर्ण रेलीबारी क्षेत्रलाई समेटेर एउटा महाविद्यालय निर्माण गरिनुपर्ने माग उठेको छ। यसै विषयमा आज सम्पन्न बैठकमा विभिन्न विद्यालयका प्रतिनिधि, पञ्चायत प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। बैठकले रेलीबारी कलेज डिमान्ड कमिटी गठन गरेको छ। समितिको अध्यक्षको रूपमा पद्मश्रीद्वारा सम्मानित डाक्टर जीएस योञ्जन तथा मूल सचिवको रूपमा नरेन्द्र कुमार तामाङ चयन भएका छन्। राज्यमा मनसुन सक्रिय रहेकोले आजदेखि राज्यका धेरै भागमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। अलिपुर मौसम विभाग अनुसार उत्तर र दक्षिण बंगालका विभिन्न जिल्लाका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। उत्तर बंगालमा वर्षाको प्रभाव तुलनात्मक रूपमा अधिक हुने अनुमान गरिएको छ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले 3 दिवसीय स्वच्छता संकल्प अभियानको सफलताको जानकारी आज साझा गर्नुभएको छ। ब्राजिललाई फुटबल विश्वकप जिताउने चर्चित पूर्व कप्तान काफूलाई आज दार्जिलिङको लेबोङ मैदानमा भव्य स्वागत गरिएको छ। दार्जिलिङ जिल्लाको सिंहलीला राष्ट्रिय अरण्य क्षेत्रमा वार्षिक सफाई अभियान सञ्चालन भइरहेको छ। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 7:50 उपस्थित हुनेछौ। सुन्दै गर्नु
1: আকাশবাণী শিলিগুড়ি। অনুষ্ঠান শুনছেন মিডিয়াম ওয়েব 711 কিলোহার্টজ এবং নিউজ অন এআইআর অ্যাপের মাধ্যমে। এখন শুনবেন ডুয়ার্স দর্পণ।

समाचार तुलसा सन्नबाट सुन्नुहोस्। सर्वप्रथम मुख्य समाचार। उपराष्ट्रपतिले शिक्षाको उद्देश्य केवल रोजगारीका लागि तयारी गर्नु मात्र नभई जिम्मेवार नागरिक तयार गर्नु पनि हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्रीले युवाहरूलाई ठूला सपना देख्दै विश्वको नेतृत्व गर्न अघि बढ्न आह्वान गर्नुभएको छ। गृह मन्त्रीले सन् 2029 सम्म भारतलाई लागु औषध मुक्त बनाउने लक्ष्य सहित आगामी 3 वर्षको कार्य योजना सार्वजनिक गर्नुभएको छ। अनि यस महिनाको 12 र 13 तारिक नयाँ दिल्लीमा हुने ब्रिज शिखर सम्मेलनको अवसरमा पहिलो आइब्रिज शिखर सम्मेलन आयोजना गरिने भएको छ। अब समाचार विस्तारमा। उपराष्ट्रपति सिपी राधाकृष्णनले शिक्षाको उद्देश्य केवल रोजगारीका लागि तयार गर्नु मात्र नभई जिम्मेवार नागरिक तयार गर्नु पनि हुनुपर्ने बताउनु भएको छ। गुवाहाटीमा गीतानगर कलेजको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले गुणस्तरीय शिक्षा, अनुसन्धान तथा चरित्र निर्माण देशको प्रगतिका लागि आवश्यक रहेको बताउनुभयो। उपराष्ट्रपतिले उच्च शिक्षामा महिलाहरूको बढ्दो सहभागितालाई नारी शक्तिको प्रतीकका रूपमा उल्लेख गर्नुभयो। उहाँले महिलाहरूलाई शिक्षा र अवसर प्रदान गरी आत्मनिर्भर बनाउनु नै साँचो सशक्तिकरण भएको बताउनुभयो। श्री राधाकृष्णन आजदेखि असमको 2 दिने भ्रमणमा रहनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूलाई ठूला सपना देख्दै विश्वको नेतृत्व गर्न अघि बढ्न आह्वान गर्नुभएको छ। नयाँ दिल्लीमा श्रीराम कलेज अफ कमर्स SRCCको शताब्दी समारोहलाई सम्बोधन गर्दै उहाँले भारतीय नागरिकले विश्वका ठूला कम्पनीको नेतृत्व गर्न सक्ने भएकाले भारतीय कम्पनीहरूले पनि विश्वको नेतृत्व गर्न सक्ने बताउनुभयो। प्रधानमन्त्रीले युवाहरूलाई युनिकर्न कम्पनी निर्माण, ड्रोन प्रविधिमा नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ताका क्षेत्रमा नयाँ समाधान विकास गर्न आह्वान गर्नुभयो। उहाँले विश्वव्यापी

0: चुनौती का बीच भारत को 7.8% त्रैमासिक आर्थिक वृद्धि देशको क्षमताको प्रमाण भएको बताउनुभयो। मेक इन इन्डियाको सफलताको उल्लेख गर्दै उहाँले भारत प्रमुख निर्यातकर्ता राष्ट्रका रूपमा अघि बढिरहेको बताउनुभयो।
1: भारत की ग्लोबल कंसल्टिंग फर्म्स क्यों नहीं हो सकती? हमारी अकाउंटिंग फर्म, हमारी लीगल फर्म, हमारी फाइनेंशियल फर्म, ये सब ग्लोबल लीडर्स क्यों नहीं बन सकती? हम गर्व से कहते हैं कि आज भारतीय दुनिया की टॉप कंपनीज को लीड कर रहे हैं।
0: गृह मन्त्री अमित शाहले सन् 2029 सम्म भारतलाई लागू औषध मुक्त बनाउने लक्ष्य सहित आगामी 3 वर्षको कार्ययोजना सार्वजनिक गर्नुभएको छ। गोवामा बोल्दै उहाँले लागू औषध विरुद्ध देशव्यापी समन्वयात्मक अभियान सञ्चालन गर्न आह्वान गर्नुभयो। गृह मन्त्रीले सन् 2014 देखि 2024 सम्म 1,19,00,000 किलोग्राम भन्दा बढी लागू औषध बरामद गरिएको बताउनुभयो। यस अवधिमा 48,66,000 किलोग्राम भन्दा बढी लागू औषध नष्ट गरिएको छ। उहाँले कार्य योजना, खुफिया सूचना तथा कारवाही, रसायनिक पदार्थ र सेन्थेटिक ड्रग्स नियन्त्रण, माग तथा हानि न्यूनीकरण र क्षमता विकास तथा समन्वय गरी 4 प्रमुख स्तम्भमा आधारित रहेको बताउनुभयो। आगामी 3 वर्षमा 100 अन्तर्राष्ट्रिय तथा अन्तर्राज्य ड्रग नेटवर्क ध्वस्त पार्ने, 100 फरार अभियुक्तलाई भारत ल्याउने र 100 अवैध ड्रग प्रयोगशाला नष्ट गर्ने लक्ष्य राखिएको छ। साथै 50 करोड मानिससम्म अभियान पुर्याई 1,00,000 नशामुक्त मित्र तयार गर्ने र देशभर नशामुक्ति केन्द्रको संख्या बढाएर 1,751 पुर्याइनेछ। यस महिनाको 12 र 13 तारिक नयाँ दिल्लीमा हुने ब्रिज शिखर सम्मेलनको अवसरमा पहिलो आई ब्रिज शिखर सम्मेलन आयोजना गरिने भएको छ। यस सम्मेलनमा 500 भन्दा बढी संस्थागत लगानीकर्ता, अर्थमन्त्री तथा व्यवसायी नेताहरू सहभागी हुनेछन्। 2 दिनसम्म चल्ने यस सम्मेलनको उद्देश्य ब्रिक्सका सदस्य तथा साझेदार देशहरूमा पूर्वाधार ऊर्जा र डिजिटल क्षेत्रका परियोजनामा सरकारी तथा संस्थागत लगानी जुटाउनु रहेको छ। सम्मेलनमा सहभागी हुने सार्वभौम सम्पत्ति कोष, पेन्सन कोष तथा पारिवारिक लगानी कार्यालयहरूले करिब 1 ट्रिलियन अमेरिकी डलर बराबरको सम्पत्ति व्यवस्थापन गरिरहेका छन्। सम्मेलनमा ब्रिक्स देशहरू बीच सीमा पार लगानी, अमेरिकी डलर बाहेक अन्य मुद्रामा भुक्तानी तथा नयाँ भुक्तानी प्रणाली बारे छलफल हुनेछ। भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस यूपीआई र ब्राजिलको पिक्स जस्ता तीव्र भुक्तानी प्रणालीलाई आपसमा जोड्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ। साथै केन्द्रीय बैंकका डिजिटल मुद्रा बीच आपसी प्रयोग गर्न सकिने प्रणाली बारे पनि छलफल हुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। रक्षा मन्त्री राजनाथ सिंह मङ्गलबारदेखि 3 दिने श्रीलङ्का भ्रमणमा जानुहुनेछ। भ्रमणका क्रममा रक्षा मन्त्रीले श्रीलङ्काका नेताहरूसँग तथा कोलम्बोमा भारतीय समुदायसँग भेटघाट तथा संवाद गर्नुहुनेछ। श्री सिंहले रक्षा मन्त्रालय र विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुनेछ। रक्षा मन्त्रीको यो भ्रमणले भारत र श्रीलङ्का बीच परम्परागत रूपमा रहँदै आएको सुदृढ द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा समुद्री सुरक्षा तथा रक्षा क्षेत्र लगायतका विषयमा दुई देश बीचको साझेदारीलाई थप मजबुत बनाउने विषयमा छलफल हुनेछ। मध्य प्रदेशका मुख्यमन्त्री डाक्टर मोहन यादव आजदेखि 3 दिने दुवै भ्रमणमा प्रस्थान गर्नुभयो। यस भ्रमणका क्रममा उहाँले संयुक्त अरब इमिरेट्सका प्रमुख लगानीकर्ता तथा व्यापारिक समूहका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुहुनेछ। उहाँले मध्य प्रदेशका लगानीका अवसर तथा नयाँ उद्योग स्थापनाका विषयमा छलफल गर्नुहुनेछ। उहाँ एआइएम काङ्ग्रेस 2026 पनि सहभागी हुनुहुनेछ। यस क्रममा विश्वका लगानीकर्ताहरू सक्षम मध्य